0: हेलो हाय हाउ आर यू मेरे प्यारे भैया, शो इज वेरी अमेजिंग। मई कोरक की ब्यूटीफुल डेम्पल अब्रू खटक फ्रॉम सुशाता नसरती कोरक भाई, जोक आपके एंड अवेश भैया की नैमा। आप और अवेश भैया आपस में गप लगा रहे थे तो अवेश भाई ने कहा कि भाई क्या हाल चाल है। आपने कहा कि भाई हाल बाल बाल कर्जे में डूब हैं। अच्छा अवेश भाई ने कहा है तो फिर गंजा करो सारी टेंशन और खत्म हो जाएगी। अच्छा जी चलो ठीक देखा भाई, जिनार फिसवांश के रिजल्ट बहुत अच्छे हैं। जब बंदा फिसवांश यूज करे तो वॉशिंग के बाद बहुत वाइट वाइट लगते हैं। जिनार फिसवांश ब्लैक डॉट्स नहीं छोड़ता और मुझे बहुत पसंद है। सलाम टू अवेश करनी भाई, मोहम्मद रिहान खटक भाई, मी आ डिम्पल अब्रू खटक। ओके भाई, ओके जी, थैंक यू सो वेरी मच। यो जहान मनना तासु फीडबैक रखो, जो जहान मनना और दगा शान तासु फीडबैक रखो भाई, ठीक तक है ना। और कॉल चुकुम दी कॉल शमिली की बाह लग सबर हो गई तासु कॉल रवान दी जात रवान दी, सो सॉरी बाना माजरत सरा, सिर्फ यू दो मैसेज शामिल हो इन बात की बारे जमा खा तासु कॉल शामिल हुआ मजगी के। अच्छा मजगी के नाम शामिल करने में आपके मिचाले पड़ जाते हैं जमा दे तो भैया सुख तो ये छानी नहीं पड़ जाते, बट जो है ना वो क्या कहते हैं ना कि मैं बड़े बड़े इलाकों के नाम जो है वो बता देता हूँ, बाकी जो है करक का और इसके साथ साथ जो मतलब वजीरिस्तान के इलाके तो बहुत ज्यादा इलाके है तो नाम सुनते सुनते मतलब आप लोग बोर हो जाएंगे, फिर इसलिए मैं ज्यादा नाम नहीं सुनाता। सही हाँ जी कॉल बांधी का सचिव मुख्य सूख दी और जना अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम। हाँ जी नेक्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम। जिदावत मुंग सर सू खबर के विधि किम जुना रानिया इंशाज मोजीर। रानिया इंशाज मोजीर सरंगे तो शो बरोबार तबियत से हाथ मिजाज बिल्कुल ठीक ठाक फिट फाट खमजे ना बरे कवाई दो मेल ना चखा सिंगे तासो खो बरोबार तबियत से हाथ मिजाज और दे सरा सरा सदे रतर वड़ी दी शोता सरंगे ना दस को मतलब परमानेंट काल कभी मतलब में दांग दे दमोल न करना है मतलब तो परमानेंट काल वो के मतलब सूर्य जीर से लगातार नुजब ब्या मतलब उखपल पता हुआ लगी चिदा रानिया शाजमा वजीर खबर के मुशरा नो काल मैसेज के काल नंदी वो कर करना द्वेर से बाद ब्या काल कहे आओ कना खुजा का दर्तव्या है कना सही था ठीक था खा उदार तो वही चीज सब हुई अलगोड़े प्रोग्राम के जिनार कॉस्मेटिक्स की तरफ से पैगाम कुमे वा अच्छा पूरा है फ्रिज दाओ खा सही था फ्रिज दाए पूरा सही दो ओके दा जी थैंक यू सो वेरी मच। यू जहान मनना नेक्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम। हेलो अस्सलाम वालेकुम। हेलो ओके जी नेक्स्ट अस्सलाम वालेकुम। हाँ दोबारा कॉल हो गया हाँ नेक्स्ट कॉलर ऑफ द शो अस्सलाम वालेकुम। नन वे लेसा चल जमुंग द पाकिस्तान इसम टिक नश्ता खान न नेटवर्क टिक दिन दे जमुंग ट्रांसपोर्ट टिक दे खा नेक्स्ट कसु अस्सलाम वालेकुम। जिदावते मुंग सर सु खबर के विधि किम जना नुमादे दो खलाओ زمونږ سیسټر خبره را سره کوي. ها ها هغه مونږ ته پته ده. زما په خیال تاسو خبرې کوئ چیری میلی لسنر. اچھا ہاں چلی ملی درد وائی سرنگی تو شو بربار طبیعت سے ہاتھ مزاج بالکل ٹھیک ٹھاک فٹ فاٹی ہاں درد وائی آچی سب ہو یائی سدی روڑی دی شوتا تالی والے خیر دی بس آگا بخیر شاہ آگا دا بس دا صدقہ شونا مجید ہے اخری سیدا دا بس خیر دی اوس چې دلی بیا خټ ولا خونې شو غواړی ښا نور بر سره سوي یا زینر کا اسمالیک سره طرف سره پیغام مو غیر بر کوي کنه کوم وټامین سی سیرم کا کوم یو اچھا اے چی بے چی سیرم تاسو یوز کوی خا تاسو باندې دنی دی کا مطلب دغونه دی یا بتر سرای دی در باندې نا دی اچھا اچھا خا خا ان شاء اللہ تاسو یوز کئ دا دا پورا چ کوم مطلب مونږ سره سیرم دی دا تاسو پورا یوز کئ ان شاء اللہ دا تاسو نه ختم کیږي پورا پورا دنی صحیح دا اور دین لبا چکم ددی مطلب تاسو ته پرایس ملو شوې دي دا به هم ان شاء الله خو زبردست ملو وی سید کنه زکه چې 30 ml کې رغلې دي ها مونږ سره دا اور دې سره نور زمونږا پروډکټ تاسو یوز کړی تاسو ته فائدہ درکړي وی سب فیډ بیک وغیرہ مطلب تاسو خو به بد وی تاسو مونږ ته وی آئے. اچھا خاص صحیح تھا ٹھیک تھا یو جہان من نے کہ نور لطیفی دی زادی کنا عباد زادو اچھا خاص چلو صحیح تھا وہی بھی آتا ہاں ہاں ریحان بھائی تو اویز بھائی نے خاتون کہ ہاں مخ کے لگی پنڈ درنا پنڈ ابھی سر درنا والا کہنا آج پنڈ درنا کی کہنا بیا خوروکش لگی مطلب چلو بس ٹھیک صحیح شو لا یو جہان مننا چیری مل لسنر تھینک یو سو ویری مچ دا کال کور چتو سلام دو لشی کنا
1: بالکل
0: سلام اچھا خاص صحیح دل جا ادھر ادھر لے جا
1: اها بہ جان تے جان تا مہم دل تا مہم مست دل رضا تا جن تل بری خطر سنا کر
0: لکھنا اوکے تے جی وعلیکم السلام اینڈ تھینک یو سو ویری مچ یو جہان من نا

0: तो से इंशाल्लाह जल्द देखिए बू लगा से दो इस पे
1: बिल्कुल लगा से दो
2: अच्छा और ये वाला तिफा का
0: अच्छा होएगा
1: कहानी मां का वाला तिफा का
0: चपरे ओ खोंदू
2: दसिन कला से हरका और आवे से चिर मलमा आवे पे क्या बंदे
0: हां
2: नो आके से आवे के चाय पे तरो डाले हवा बिस्कुट चू ना दे से डाले को बुटी से ला से ला कर दे तक से हो ना कमल लोरो ना को सर्वे ना वेश में ना
0: بالکل اویز بھائی طرح دس شری اوم دشا اپنے جمع تک کہانی تیرو والا چلو صحیح تو انو بٹن یو جہان مننا تھینک یو سو ویری مچ او صحیح دا ٹھیک تا اوکے وعلیکم السلام بس تھی کہنا
2: بس تھی
0: اوکے تو اللہ حافظ اینڈ تھینک یو سو ویری مچ یو جہان مننا